र कुनै टङ्गो सारासा पोइन्ट डक मेगाहर्स एफएम उज्जैन त चराउ स्टुडियो आचुक जका गर्जे बिनोता खानि र चापुङ पान्दन ति दुले खनालाई टङ्गो नरोक नि कय हर जाग्र चापुङ डक तैन रोक जो तनो न पाइपलाई या हम बाय ओ चराउ वचिङ न लगि नि टङ्गो बागे चिनि पान्दन खनाइ टङ्गो बागे अब हाइके न सालब्रुम न नरोक चिङ न लगि नि टङ्गो चिनि पान्दन खनाइ टङ्गो दि ते सानामु चङ्गो नरोक नि तिनि नि साल चो तनि बागे न का हामलाई न नङ थुङ जे परो रोक छामुङ हुमुङ रोक न ते आचुक जाक सामुङ खलाइने बागे आचुक जाक ते बेबाक सामुङ रोक

औ जरा पाइथागो फाइसौ पाइक्या हंके पाइथाग रचापुंचं खनालाय नै दाल बिदाल पान्दानि रचापुंनि पाइमानि यागलखाय नरकनि हामजाकमा चिनि खातुंमा पान्दानो जों जेंलायनाय नरकनि हामजाकमा चिनि खातुंमा पान्दाव नरकनि खनातंजाकमानि रचापुं खनाना बागै नरक जतन तयार दंदि हंके फाइदि अजराव पाइथाग रचापुंचं दाबो खनालायनाय दाल बिदाल पान्दानि खनाय दंदि लगि दंदि पान्दा पाय